नेपाल नेपाली भाषा साहित्य र संगीतका साथै भिक्टोरियाका नेपाली समुदायप्रति समर्पित नेपाली भाषाको साप्ताहिक रेडियो कार्यक्रम मेलबर्न चौतारी। हरेक हप्ताको बिहिबार बेलुकी 8 बजेदेखि 9 बजेसम्म थ्रिसिआर कम्युनिटी रेडियोमा नेपालीज एसोसिएसन अफ भिक्टोरियाद्वारा प्रस्तुत मेलबर्न चौतारी।

नमस्कार तथा हार्दिक स्वागत सम्पूर्ण श्रोताहरूमा मेलबर्न चौतारीको आजको यो कार्यक्रममा। आज म लोक मेलबर्न चौतारीको यो कार्यक्रम लिएर हाजिर भएको छु। आज विक्रम सम्बत 2083 साल असार महिनाको 11 गते बिहिबार जेठ शुक्ल पक्षको एकादशी तिथि थियो आज। तदनुसार इस्वी सम्बत 2026 साल जुन महिनाको 25 तारिक, नेपाल सम्बत 1146। आज जुन भूमिबाट यो कार्यक्रम प्रस्तुत गर्न लागिरहेका छौं यसका पारम्परिक मालिकहरू उत्तराधिकारीहरूप्रति सम्मान व्यक्त गर्दछौं। मेलबर्न चौतारी कुलीन राष्ट्रका वारन्जरी समुदाय उनीहरूको विगत र वर्तमानका ज्येष्ठ नागरिकहरूप्रति सम्मान व्यक्त गर्दछ। हामी सबै मूल निवासी र टोरेस स्ट्रेट द्वीपका पारम्परिक उत्तराधिकारीहरूप्रति पनि सम्मान व्यक्त गर्दछौं जसको भूमिमा रहेर आज यो कार्यक्रम प्रस्तुत गर्न गइरहेका छौं। आजको कार्यक्रममा यहाँहरू समक्ष यो हप्ता मेलबर्न वरपर भएका हुन लागेका केही सामुदायिक खबरहरू र आउँदा दिनहरूमा आयोजन हुन लागेका कार्यक्रमहरूका बारेमा जानकारी प्रस्तुत गर्नेछौं। यो वर्षको असार महिनामा छौं। आजको तीन दिनपछि दही चिउरा खाने दिन असार 15 पनि आउँदैछ। नेपालमा यस महिनालाई मानो खाएर मुरी उमार्ने महिना भन्ने चलन पनि रहिआएको छ। रोपाईको यो असारे मौसमलाई पारेर केही गीत सङ्गीतहरू पनि आज यसैसँग सम्बन्धित नै सुन्नेछौं। सबैभन्दा पहिला एउटा स्वदेश गानबाटै आज पनि कार्यक्रमलाई अघि बढाउन आज्ञा चाहे। यस गीतमा स्वर र सङ्गीतकार भक्तराज आचार्य, गीतकार क्षेत्र प्रताप अधिकारी।

0: नेपाली भाषाको रेडियो कार्यक्रम मेलबर्न चौतारीलाई सुनिरहनु भएको छ। हाम्रो यो कार्यक्रम हरेक हप्ता मेलबर्नको समयअनुसार बेलुकी 8 बजेदेखि 9 बजेसम्म कम्युनिटी रेडियो 3CR को 855 AM 3CR को डिजिटल प्रसारण अनलाइन मार्फत www.3cr.org.au र रेडियो एपहरूमा 3CR लाई खोजेर सुन्न सक्नुहुनेछ। हाम्रो प्रसारण भइसकेको कार्यक्रमलाई कुनै पनि समय जहाँ कहीँबाट www.3cr.org.au/चौतारीमा लगइन गरेर सुन्न सक्नुहुनेछ। श्रोताबृन्द, कार्यक्रममा अब पालो भएको छ हाम्रो स्थायी स्तम्भ आफ्नै कुराको। यसमा हामी भिक्टोरिया र मेलबर्न वरपरका सामुदायिक खबर र सूचनाहरूलाई प्रस्तुत गर्ने गर्दछौं। सबैभन्दा पहिला पालो सामुदायिक खबरको, यसलाई प्रस्तुत गर्दै सहकर्मी कृतिका पौडेल।
1: वातावरण संरक्षण, पुनः प्रयोग र दिगोपनाका क्षेत्रमा सक्रिय संस्था रिसाइकल टु रिभाइभले सन् 2026-2027 कार्यकालका लागि नयाँ कार्य समिति सार्वजनिक गरेको छ। टर्निङ वेस्ट इन्टु लाइफ, प्रोटेक्टिङ आवर इन्भाइरोमेन्ट भन्ने मूल नारासहित संस्थाले अस्ट्रेलियाभर वातावरणीय सचेतना र पुनचक्रण अभियानलाई थप विस्तार गर्ने लक्ष्य लिएको जनाएको छ। नवनिर्वाचित कार्य समितिमा अध्यक्षमा भास्कर रेग्मी, सचिवमा डाक्टर एकेन्द्र तिमल सिन्हा, कोषाध्यक्षमा रमेश खड्का तथा उपाध्यक्षमा एलिना ताम्रकार मास्की चयन हुनुभएको छ। त्यसै गरी सदस्यहरूमा डाक्टर राधा वाग्ले, सुजन न्यौपाने, डाक्टर सिर्जना अधिकारी, विष्मा पाठक र प्रकाश अर्याल रहनुभएको छ। क्यानबेरा, सिडनी, मेलबर्न र जिलङका स्वयंसेवकहरूको प्रतिनिधित्व रहेको यो टोलीले वातावरण संरक्षण, फोहोर व्यवस्थापन तथा पुनचक्रण सम्बन्धी जनचेतना अभिवृद्धि गर्ने विभिन्न कार्यक्रमहरू सञ्चालन गर्ने जनाएको छ। संस्थाले नयाँ कार्य समिति गठनसँगै अस्ट्रेलियाका अन्य राज्य तथा सहरहरूमा रहेका वातावरण प्रेमी व्यक्तिहरूलाई पनि आर2आर परिवारमा आबद्ध हुन आह्वान गरेको छ। सामूहिक प्रयासबाट वातावरणीय अभियानलाई अझ व्यापक बनाउँदै दिगो र हरित भविष्य निर्माण गर्न सकिने विश्वास संस्थाले व्यक्त गरेको छ। आर2आरले आगामी दिनहरूमा समुदाय स्तरमा पुनर्चक्रण अभियान, वातावरणीय शिक्षा, वृक्षारोपण तथा दिगोपना सम्बन्धी विभिन्न कार्यक्रम सञ्चालन गर्दै अस्ट्रेलियाभरि आफ्नो सञ्जाल विस्तार गर्ने आयोजना सार्वजनिक गरेको छ। संस्थाले सबै समुदायको सहकार्य र सहभागिताबाट स्वच्छ, हरित र दिगो भविष्य निर्माण गर्ने प्रतिबद्धता व्यक्त गरेको छ। मेलबर्न स्थित अस्ट्रेलियन नेपाली बहुसांस्कृतिक केन्द्र ANMC नेपाली समुदायका लागि सांस्कृतिक, सामाजिक तथा आध्यात्मिक गतिविधिहरूको मुख्य केन्द्रका रूपमा विकसित हुँदै गएको छ। केन्द्रमा नियमित रूपमा सञ्चालन भइरहेको महाभजन तथा योग कीर्तन कार्यक्रमहरूले समुदायमा आध्यात्मिक चेतना, मानसिक शान्ति तथा सामाजिक एकता प्रवर्धन गर्न महत्वपूर्ण भूमिका खेलिरहेका छन्। प्रत्येक महिनाको अन्तिम शनिबार साँझ 6 बजेदेखि 8 बजेसम्म ANMC परिसरमा महाभजन कार्यक्रम आयोजना हुँदै आएको छ। कार्यक्रममा भजन कीर्तन, सत्सङ्ग, ध्यान तथा आरतीका माध्यमबाट सहभागीहरूले आध्यात्मिक आनन्द प्राप्त गर्ने अवसर पाउँछन्। विभिन्न भजन मण्डली, भक्तजन तथा समुदायका सदस्यहरूको सक्रिय सहभागिताले कार्यक्रमलाई जीवन्त र प्रेरणादायी बनाएको छ। त्यसै गरी प्रत्येक आइतबार बिहान 9 बजेदेखि 11 बजेसम्म सञ्चालन हुने योग तथा कीर्तन कार्यक्रमले शारीरिक स्वास्थ्य, मानसिक सन्तुलन र आध्यात्मिक उन्नयनलाई प्रोत्साहन गरेको छ। योग अभ्यास, ध्यान तथा सामूहिक कीर्तन मार्फत सहभागीहरूले स्वस्थ जीवनशैली, सकारात्मक सोच र आत्मिक शान्ति प्राप्त गर्ने अवसर पाउँदै आएका छन्। ANMC नेपाली समुदायका विविध आवश्यकता सम्बोधन गर्ने उद्देश्यले धार्मिक, सांस्कृतिक, शैक्षिक तथा सामाजिक कार्यहरू निरन्तर सञ्चालन गर्दै आएको छ। विशेष गरी यी आध्यात्मिक कार्यक्रमहरूले विभिन्न उमेर समूहका व्यक्तिहरूलाई एकै स्थानमा भेला गराई पारस्परिक सम्बन्ध सुदृढ गर्नुका साथै समुदायमा सहयोग, सद्भाव र एकताको भावना विकास गर्न योगदान पुर्याइरहेका छन्। समुदायका अग्रजहरूको अनुसार विदेशमा बसेर पनि नेपाली संस्कृति, परम्परा, भाषा तथा आध्यात्मिक मूल्य मान्यताहरूलाई जीवन्त राख्न यस्ता कार्यक्रमहरू अत्यन्त महत्त्वपूर्ण छन्। एएनएमसीमा नियमित रूपमा सञ्चालन भइरहेका महाभजन तथा योग कीर्तन कार्यक्रमहरूले नेपाली समुदायलाई आध्यात्मिक रूपमा जोड्दै स्वस्थ, सकारात्मक र एकताबद्ध समाज निर्माणमा टेवा पुर्याइरहेका छन्। एएनएमसीले आगामी दिनहरूमा पनि यस्ता आध्यात्मिक तथा सामुदायिक गतिविधिहरूलाई निरन्तरता दिँदै अझ व्यापक सहभागिता सुनिश्चित गर्ने जनाएको छ। डोरिन मरेन्डा नेप्लिज कम्युनिटी डीएमएनसीद्वारा मुस्ताङ प्यालेस ल्यालोरमा आयोजित गाला डिनर कार्यक्रम भव्य रूपमा सफलतापूर्वक सम्पन्न भएको छ। समुदायलाई एकताबद्ध गर्दै नेपाली भाषा, कला, संस्कृति तथा भावी पुस्ताको शैक्षिक विकासलाई सहयोग गर्ने उद्देश्यले आयोजित उक्त कार्यक्रममा स्थानीय नेपाली समुदायको उल्लेखनीय सहभागिता रहेको थियो। कार्यक्रममा सांस्कृतिक प्रस्तुति, मनोरञ्जनात्मक कार्यक्रम, सामुदायिक भेटघाट तथा विशेष रात्रि भोजको व्यवस्था गरिएको थियो। सहभागीहरूले एकअर्कासँग अनुभव आदान प्रदान गर्दै समुदाय बीचको सम्बन्धलाई अझ सुदृढ बनाउने अवसर प्राप्त गरेका थिए। डीएमएनसीले कार्यक्रमबाट संकलित रकम न्याब बाल चौतारी डोरिन मरन्डाको सञ्चालन तथा शैक्षिक गतिविधिहरूलाई सहयोग गर्न प्रयोग गरिने जनाएको छ। बाल चौतारीले नेपाली मूलका बाल बालिकाहरूलाई नेपाली भाषा, कला, संस्कृति र पहिचानसँग जोड्ने महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ। यस सहयोगले बाल चौतारीका शैक्षिक तथा सांस्कृतिक कार्यक्रमहरूलाई थप प्रभावकारी बनाउन मदत पुग्ने विश्वास गरिएको छ। कार्यक्रममा उपस्थित अभिभावक, स्वयंसेवक, व्यवसायी, प्रायोजक तथा सहयोगीहरूलाई धन्यवाद दिँदै डीएमएनसीले सामुदायिक हितका यस्ता कार्यक्रमहरूले व्यवसायी, प्रायोजक तथा सहयोगीहरूलाई धन्यवाद दिँदै डीएमएनसीले सामुदायिक हितका यस्ता कार्यक्रमहरूले नेपाली

श्रोताबृन्द, मेलबर्न स्थित ईडब्ल्युएनसी बालबाटिकामा अध्ययनरत बालबालिकाहरूका लागि नेवापुचा मेलबर्नले विशेष सांस्कृतिक प्रस्तुति तथा परिचयात्मक कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रममा सहभागी बालबालिकाहरूलाई नेवा समुदायको समृद्ध इतिहास, भाषा, कला, परम्परा तथा सांस्कृतिक सम्पदा बारे जानकारी गराइएको थियो। कार्यक्रममा नेवा समुदायका प्रतिनिधिहरूले परम्परागत संस्कृति, पर्व तथा सामाजिक मूल्य मान्यताका बारेमा प्रस्तुति दिएका थिए। बालबालिकाहरूले उत्साहपूर्वक सहभागिता जनाउँदै विभिन्न सांस्कृतिक विषयमा जिज्ञासा राखेका थिए। यस अवसरमा सांस्कृतिक विविधताको सम्मान गर्दै नेपाली समुदायभित्र रहेका विभिन्न जातीय तथा सांस्कृतिक पहिचान बारे नयाँ पुस्तालाई जानकारी गराउने प्रयास गरिएको आयोजकले जनाएको छ। कार्यक्रममा ठूलो संख्यामा बालबालिका, अभिभावक तथा समुदायका सदस्यहरूको सहभागिता रहेको थियो। सहभागीहरूले यस्ता कार्यक्रमले बालबालिकाहरूमा आफ्ना मौलिक संस्कृति र सम्पदा प्रति गर्वको भावना विकास गर्नुका साथै बहुसांस्कृतिक समाजमा एक अर्काको संस्कृति प्रति सम्मान र समझदारी बढाउन महत्वपूर्ण भूमिका खेल्ने बताएका छन्। नेवापुचा मेलबर्नले आगामी दिनमा पनि विभिन्न नेपाली सामुदायिक विद्यालय तथा संस्थाहरूसँग सहकार्य गर्दै सांस्कृतिक शिक्षा र सम्पदा संरक्षण सम्बन्धी कार्यक्रमहरू सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गरेको छ। यस्तो पहलले मेलबर्नमा हुर्किरहेका नेपाली मूलका बालबालिकाहरूलाई आफ्नो भाषा, संस्कृति र पहिचानसँग जोडी राख्न थप सहयोग पुग्ने विश्वास गरिएको छ। अस्ट्रेलियाको बहुसांस्कृतिक समुदायहरूको छाता संस्था फेडरेसन अफ एथनिक कम्युनिटिज काउन्सिल अफ अस्ट्रेलिया फेक्काले अस्ट्रेलियालाई एकल संस्कृति राष्ट्र बनाउनु पर्ने अभिव्यक्तिको कडा विरोध गरेको छ। हालै सार्वजनिक रूपमा व्यक्त गरिएको यस्तो धारणाप्रति प्रतिक्रिया जनाउँदै फेक्काले अस्ट्रेलियाको इतिहास, वर्तमान अवस्था र राष्ट्रिय पहिचान नै विविधता, समावेशिता तथा बहुसांस्कृतिकताको आधारमा निर्माण भएको जनाएको छ। संस्थाका अध्यक्ष पिटर डुकासले अस्ट्रेलियाको सफलतामा विभिन्न भाषा, संस्कृति, धर्म र समुदायका नागरिकहरूको महत्वपूर्ण योगदान रहेको उल्लेख गर्दै बहुसांस्कृतिकता अस्ट्रेलियाको सबैभन्दा ठूलो उपलब्धि मध्ये एक भएको बताए। फेक्काका अनुसार अस्ट्रेलियामा बसोबास गर्ने विभिन्न सांस्कृतिक तथा भाषिक पृष्ठभूमिका नागरिकहरूले स्वास्थ्य, शिक्षा, व्यापार, विज्ञान, प्रविधि, सामुदायिक सेवा तथा स्वयंसेवामा उल्लेखनीय योगदान दिँदै आएका छन्। यस्ता समुदायहरूको योगदानले देशलाई आर्थिक, सामाजिक तथा सांस्कृतिक रूपमा थप समृद्ध बनाएको संस्थाको भनाइ छ। संस्थाले अस्ट्रेलियन राष्ट्रिय पहिचान र बहुसांस्कृतिकता एक अर्काको विरोधी नभई परस्पर पूरक रहेको स्पष्ट पारेको छ। विविध संस्कृति, भाषा र परम्परालाई सम्मान गर्दै साझा अस्ट्रेलियन मूल्यहरूको आधारमा अघि बढ्नु नै आधुनिक अस्ट्रेलियाको विशेषता रहेको फेक्काले जनाएको छ। फेक्काले विभाजनकारी तथा समुदायहरूबीच अविश्वास पैदा गर्ने अभिव्यक्तिहरूले सामाजिक सद्भावमा नकारात्मक असर अर्थात् प्रभाव पार्न सक्ने चेतावनी दिँदै बहुसांस्कृतिक अस्ट्रेलियाको संरक्षण र प्रवर्धनका लागि सबै समुदायसँग मिलेर काम गरिरहने प्रतिबद्धता व्यक्त गरेको छ। आजको अस्ट्रेलियामा नेपाली समुदाय स्थित विश्वका विभिन्न मुलुकबाट आएका लाखौं आप्रवासीहरूले आफ्नो भाषा, संस्कृति र पहिचान जोगाउँदै देशको विकासमा योगदान पुर्याइरहेका छन्। फेक्काको यो धारणाले बहुसांस्कृतिक समाजप्रति अस्ट्रेलियाको दीर्घकालीन प्रतिबद्धतालाई पुनः पुष्टि गरेको छ। मेलबर्न चौतारीमा अब एउटा दुःखद समाचार सुनाउँदैछौँ। नेप्लिज एसोसिएसन अफ भिक्टोरिया न्यापको बाल चौतारी नर्थ थोमस टाउनका पूर्व शिक्षक तथा हाम्रा प्रिय मित्र प्रकाश रेग्मी सर्की धर्मपत्नी पूजा रेग्मी काफ्लेज्यूको गत शुक्रबार जुन 19 तारिकका दिन भएको असामयिक निधनको खबरले सम्पूर्ण न्याप परिवारलाई अत्यन्त दुखी, स्तब्ध र मर्माहित बनाएको छ। स्वर्गीय पूजा रेग्मी काफ्लेज्यू अत्यन्त मिलनसार, ममतामयी तथा सद्भावनाले भरिपूर्ण व्यक्तित्व हुनुहुन्थ्यो। उहाँको निधनले परिवारजन, आफन्तजन, साथीभाइ तथा सम्पूर्ण समुदायमा अपूरणीय क्षति पुगेको छ। यस शोकपूर्ण घडीमा प्रकाश रेग्मी सर, छोरी प्राची तथा सम्पूर्ण शोक सन्तप्त परिवारजनप्रति मेलबर्न चौतारी परिवार तथा नेप्लिज एसोसिएसन अफ भिक्टोरियाको तर्फबाट हार्दिक समवेदना व्यक्त गर्दछौँ। साथै

0: यो पीडा सहन सक्ने शक्ति र धैर्य प्राप्त होस् भन्ने कामना गर्दछौँ। स्वर्गीय पुजारी रिग्मी काफ्ले ज्यूप्रति पापपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै उहाँको आत्माले चिर शान्ति प्राप्त गरोस् भन्ने प्रार्थना गर्दछौँ। ओम शान्ति।
1: मेलबर्न चौतारीमा अहिले सुन्नुभयो मेलबर्न र यस वरपरका साप्ताहिक सामुदायिक खबरहरू। समय गीत सुन्ने भएको छ। श्रोताहरूलाई जानकारी गरिसकेका छौँ, आज असार महिनासँग सरोकार रही सृजना गरिएका गीत सङ्गीतहरू हामी प्रस्तुत गर्नेछौँ। अबको गीतमा गायक गायिका महेश काफ्ले र मेलिना राई, गीतकार र सङ्गीतकार महेश काफ्ले। गीत सुनिसकेपछि सामुदायिक खबरको बाँकी भाग श्रोताहरू समक्ष लिएर आउनेछौँ।

0: पुनः स्वागत मेलबर्न चौतारीमा श्रोताहरूलाई। अब सामुदायिक खबरको बाँकी भाग प्रस्तुतिमा रहेको छ। गत शनिबार जुन 20 तारिक सनबरी स्थित गुनावारा कम्युनिटी सेन्टरमा बहुसांस्कृतिक खाना महोत्सव मल्टिकल्चरल फूड फेस्टिभल 2026 भव्य रूपमा सम्पन्न भएको छ। नरिस नेसन फाउन्डेसन र इनसर्च फाउन्डेसनको आयोजनामा तथा ह्युम सिटी काउन्सिलको सहयोगमा सम्पन्न उक्त कार्यक्रममा विभिन्न समुदायका परम्परागत परिकार, सांस्कृतिक प्रस्तुति, प्रत्यक्ष संगीत, नृत्य, हेना आर्ट, बालबालिकाका गतिविधि तथा स्थानीय प्रतिभाहरूको प्रस्तुति आकर्षणको केन्द्र बनेका थिए। दिउँसो 12 बजेदेखि 4 बजेसम्म सञ्चालन भएको कार्यक्रममा विभिन्न सांस्कृतिक पृष्ठभूमिका समुदायहरू एकै ठाउँमा भेला भई आफ्नो संस्कृति, परम्परा र खानाका स्वादहरू आदान प्रदान गरेका थिए। टेस्ट सेयर सेलिब्रेट भन्ने नारासहित आयोजित यस महोत्सवले मेलबर्नको बहुसांस्कृतिक समाज बीचको एकता, सद्भाव र आपसी समझदारीलाई अझ मजबुत बनाएको सहभागीहरूले बताएका छन्। निशुल्क प्रवेश रहेको उक्त कार्यक्रममा परिवार सहित सहभागी भएका स्थानीय बासिन्दाहरूले विभिन्न देशका परिकारको स्वाद लिँदै सांस्कृतिक विविधताको उत्सव मनाएका थिए। उक्त महोत्सवमा सहभागी केही व्यक्तिहरूसँग सहकर्मी सुदीप श्रेष्ठद्वारा गरिएको कुराकानीहरू अब प्रस्तुत गर्न गइरहेका छौं।
1: यहाँ हामीसँग चाहिँ एनआरएनए भिक्टोरियाको प्रेसिडेन्ट महादेव धनुक हुनुहुन्छ, उहाँबाट पनि आजको प्रोग्रामको बारेमा अलिकति सुन्नुभयो त।
2: थ्याङ्क यू। आज चाहिँ यो नरिस फाउन्डेसन र अनि इन्सर्स फाउन्डेसनले गरेको चाहिँ फुड फेस्टिभलमा चाहिँ आउँदाखेरि एकदमै रमाइलो लागिरहेछ। यो चाहिँ अब हामीले अन्य अन्य समाजमा पनि अलिकति सबै राम्रो पाइक पर्ने कम्युनिटीलाई चाहिँ समेटेर जुन हिसाबले चाहिँ गर्न सक्यो भने अझै राम्रो हुन्थ्यो, तर यहाँ पनि राम्रो उपस्थिति देखिरहेको छु। जस्तै मल्टिकल्चरलहरू उहाँहरू आएर आफ्नो परिकारहरू फुडहरू चाहिँ प्रदर्शन गरिरहनु भएको छ, जुन त्यो एउटा एकदमै अब राम्रो पनि हो र हाम्रो नेपाली फुडहरू पनि अरू अरू माझ जुन हामीले चाहिँ प्रदर्शन गर्न पाइरहेको छौँ। जस्तो मोमो, सेलरोटीहरू जो देखिरहेछ, विच इज गुड, अनि नेपाली कल्चर देखाएर चाहिँ यहाँ सनबरी कम्युनिटी सेन्टरमा चाहिँ जुन गरिरहेछ एउटा राम्रो छ र नेक्स्ट टाइम चाहिँ अझै वृहत रूपमा चाहिँ गर्न सकियोस् भन्ने चाहिँ शुभेच्छा राख्दै यहाँको टिमलाई शुभकामना दिँदै धन्यवाद भन्न चाहन्छु।
1: उहाँ हुनुहुन्थ्यो महादेव धनुक, एनआरएनए भिक्टोरियाको कोअर्डिनेटर। त्यसै गरी हाम्रो अब यो नरिस नेपाल फाउन्डेसनबाट हाम्रो यतिन्द्र दाई।
3: हजुर, नमस्कार सबैजनालाई। म नरिस नेसन फाउन्डेसनको चाहिँ चेयरपर्सन र फाउन्डर। यो दिस फाउन्डेसन वाज इस्टाब्लिस इन 2020 ड्युरिङ कोभिड टाइम एन्ड बेसिकल्ली टु प्रमोट न्युट्रिसियस फुड एन्ड हेल्दी लिभिङ लाइफ स्टाइल। टुडे वी अर्गनाइज अ प्रोग्राम कल्ड मल्टिकल्चरल फुड फेस्टिभल इन कोलाबोरेसन विथ इन्सर्च फाउन्डेसन। र अब यो खास गरी विभिन्न समुदायलाई चाहिँ नि यो फुडको माध्यमबाट कसरी कनेक्ट गर्न सकिन्छ र हेल्दी फुडहरूलाई चाहिँ प्रमोट गर्न सकिन्छ भनेर चाहिँ यो प्रोग्रामको आयोजना गरिएको हो। यो सनबरीमा पहिलोपटक चाहिँ यो इन्सर्ट फाउन्डेसन र नरिस नेसन फाउन्डेसनको कोलाबमा गरिएको र यसको चाहिँ नि फाइनेन्सियल सपोर्ट चाहिँ ह्युम सिटी काउन्सिलले गरेको थियो। त्यसैले गर्दाखेरि हामीले चाहिँ यो ह्युम सिटी काउन्सिलभित्र चाहिँ नि यो प्रोग्राम अर्गनाइज गरेका छौँ, तर भविष्यमा चाहिँ अझै धेरै प्रोग्रामहरू चाहिँ यस्तो आयोजना गर्छौँ, किनभने फुड लाइफस्टाइल र यो कनेक्टिभिटीको एउटा माध्यम भइरहेको छ र यसले चाहिँ अब कसरी हेल्दी रहने भन्ने विषयमा जानकारी प्रदान गर्ने यसको उद्देश्य रहेको छ। धन्यवाद।
1: हामीसँग आज माधुरी मास्के इन्सर्च फाउन्डेसनबाट हुनुहुन्छ है। आजको प्रोग्रामको बारेमा त्यो अलिकति भनिदिनुहोस् है त।
4: आज हामीले मल्टिकल्चरल फुड इभेन्ट भनेर यो कार्यक्रम राखेको थियौँ। यो कार्यक्रम राख्नुको मुख्य उद्देश्य चाहिँ हामीले चाहिँ भेरियस कल्चर, यसमा नेपालीदेखि लिएर मल्टिकल्चरलमा पनि भेरियस मल्टिकल्चरल ब्याकग्राउन्डको फुडहरूलाई हामीले आज प्रस्तुत गर्ने कोसिस गरेका छौँ र त्यो फुडहरूमा पनि विशेष गरेर न्युट्रिसियस फुडहरू के हो, कसरी बनाइन्छ, त्यो फुडको रेसिपीहरू, त्यो सबै कुराहरू चाहिँ यहाँ हामीले सेयर गर्न गइरहेका छौँ। त्यो बाहेक कहिलेकाहीँ चाहिँ फुडहरू, कुनै पनि फुडहरू प्र्याक्टिस गर्नुको पछाडि चाहिँ देयर इज अ स्टोरिज, सो जस जसले चाहिँ फुडको स्टलहरू राख्नु भएको छ उहाँहरूले आफ्नो स्टोरिजहरू पनि सेयर गर्नुहुनेछ. सो दिस इज द ब्युटी अफ द इभेन्ट. अहिले हामीले नरिस नेसन फाउन्डेसन र इन्सर्च फाउन्डेसनको यो जोइन्ट इभेन्ट हो, जोइन्ट प्रोग्राम हो. दिस इज आवर फर्स्ट ट्राई. अहिले हेर्दाखेरि 7 भेन्डरहरू हुनुहुन्छ, 7 स्टल छ हामीसँग. त्यसमध्ये एउटा दुईवटा आर्ट्स एन्ड क्राफ्ट्सको स्टल पनि छ, विच इज लाइक ह्यान्डमेड सोप, क्रिम, ह्यान्डमेड क्यान्डल्सहरूको स्टल पनि छ. सो दिस इज भेरी ब्युटिफुल. नट ओन्ली फुड, हामीले फेरि यसमा चाहिँ अलिकति मल्टिकल्चरल म्युजिकलाई पनि एउटा स्मल प्लेटफर्म दिने कोसिस गरेका छौँ, जहाँ नेपाली बलिउडदेखि मिडल इस्टर्न म्युजिकहरूलाई पनि हामीले सोकेस गर्ने कोसिस गरेका छौँ. होप दिस इज अ बिगिनिङ. वी विल डु मोर अफ इट.
0: यो थियो गत शनिबार जुन 20 सनवरीमा सम्पन्न बहुसांस्कृतिक खाना महोत्सव मल्टिकल्चरल फूड फेस्टिभल 2026 सम्बन्धमा एउटा रिपोर्ट. मेलबर्न चौतारी नेपाली भाषाको रेडियो कार्यक्रमलाई सुनिरहनु भएको छ. पालो साङ्गीतिक विश्रामको असार महिनाभित्र रहेर गीतहरू सुनिरहने क्रममा यस गीतमा स्वर छ शङ्करको, गीतकार र सङ्गीतकार बिशप पौडेल.

0: पुनः स्वागत छ मेलबर्न चौतारीमा श्रोताहरूलाई। अब सामुदायिक सूचनाहरूका बारेमा जानकारी गराउँदैछौ। मेलबर्न वरपर हुन गइरहेका विभिन्न सामुदायिक कार्यक्रमहरूका बारेमा श्रोताहरूलाई जानकारी गराउने यो हाम्रो उद्देश्य हो। तपाईँहरूको समुदाय, संघ, संस्था आदिद्वारा कुनै पनि सामुदायिक कार्यक्रमहरू आयोजना हुन गइरहेको छ भने त्यस्ता कार्यक्रमहरूका बारेमा हामीलाई विवरण उपलब्ध गराउनु भएमा हामी निशुल्क यस रेडियो मार्फत प्रसारण गर्नेछौँ। त्यस्ता विवरण हामीलाई melbournechautari@gmail.com पठाउन सक्नुहुनेछ। अब यस हप्ताको सामुदायिक सूचना श्रोताहरू समक्ष यसलाई प्रस्तुत गर्दै सहकर्मी कृतिका पौडेल।
1: मेलबर्न चौतारीमा अबको पालो महिला सशक्तिकरण र डिजिटल सचेतनाका लागि आयोजना हुँदै गइरहेको दुई दिने विशेष रिट्रिटको बारेमा नेपाली एसोसिएसन अफ भिक्टोरियाको आयोजनामा तथा एनआरएनए नारी निकुञ्ज भिक्टोरियाको सहयोगमा आगामी 26 र 27 जुन 2026 महिलाहरूको लागि विशेष वुमेन्स अवेरनेस एन्ड इम्पावरमेन्ट रिट्रिट 2026 आयोजना हुने भएको छ। कार्यक्रम 80 येलो बक्स रोड हिल्डेन भिक्टोरिया 3660 सञ्चालन हुनेछ। इम्पावरिङ वुमेन, स्ट्रेन्थनिङ मेन्टल वेलबिङ, बिल्डिङ स्ट्रङ्गर कम्युनिटिज भन्ने नाराका साथ आयोजना हुन लागेको यो दुई दिने रिट्रिटले महिलाहरूको व्यक्तिगत विकास, मानसिक स्वास्थ्य, डिजिटल साक्षरता तथा नेतृत्व क्षमताको अभिवृद्धिमा केन्द्रित रहने आयोजकले जनाएको छ। आजको डिजिटल युगमा साइबर सुरक्षा र अनलाइन सचेतनाको महत्व दिन प्रतिदिन बढ्दै गएको सन्दर्भमा सहभागी महिलाहरूलाई सुरक्षित इन्टरनेट प्रयोग, साइबर अपराधबाट बच्ने उपाय, सामाजिक सञ्जालको जिम्मेवार प्रयोग, व्यक्तिगत जानकारीको सुरक्षा तथा डिजिटल आत्मविश्वास अभिवृद्धि सम्बन्धी व्यवहारिक जानकारी प्रदान गरिनेछ। साथै मानसिक स्वास्थ्य, सेल्फ केयर अर्थात् आत्महेरचाह, भावनात्मक सुदृढीकरण तथा जीवनका चुनौतीहरूलाई सकारात्मक रूपमा सामना गर्ने विषयमा समेत अन्तर्क्रियात्मक छलफल र प्रस्तुति रहनेछन्। कार्यक्रममा सहभागी महिलाहरूले एक अर्कासँग अनुभव आदान प्रदान गर्ने, नयाँ सम्बन्ध निर्माण गर्ने, सामुदायिक नेटवर्क विस्तार गर्ने तथा नेतृत्व विकासका अवसरहरू प्राप्त गर्ने अपेक्षा गरिएको छ। विशेष गरी नेपाली समुदायका महिलाहरूलाई सुरक्षित, सहयोगी र प्रेरणादायी वातावरणमा सशक्त बनाउने उद्देश्यले यो रिट्रिट आयोजना गरिएको हो। न्याबले विगत केही वर्षदेखि महिला सशक्तिकरण, डिजिटल साक्षरता, साइबर सुरक्षा तथा सामुदायिक चेतनामूलक कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ। यस रिट्रिट मार्फत महिलाहरूलाई प्रविधिको सुरक्षित प्रयोग, मानसिक सुदृढता र सामुदायिक नेतृत्वतर्फ प्रेरित गर्दै अझ बलियो र समावेशी समुदाय निर्माणमा योगदान पुर्याउने विश्वास व्यक्त गरिएको छ। कार्यक्रमका संयोजकहरूका अनुसार यो रिट्रिट केवल जानकारीमूलक कार्यक्रम मात्रै नभई महिलाहरू बीच आत्मविश्वास, सहयोग, मित्रता र सामुदायिक एकताको भावना बलियो बनाउने अवसर पनि हुनेछ। कार्यक्रममा सहभागी हुन इच्छुक महिला जनहरूले बिना अधिकारी 04257705447 अथवा जेनिसा गौतम 04152069919 लाई समयमै सम्पर्क गरी आफ्नो नाम दर्ता गराउन अनुरोध गरिएको छ। श्रोतावृन्द, मेलबर्न स्थित नेपाली समुदायका नयाँ आगन्तुक, अन्तर्राष्ट्रिय विद्यार्थी, अस्थायी तथा थायी बसोबासको यात्रा सुरु गरेका नेपालीहरूलाई लक्षित गर्दै नेपालीज एसोसिएसन अफ भिक्टोरिया न्याबले अराइभल टु बिलोङ्गिङ्स न्यू कमर एन्ड माइग्रेसन सेमिनार आयोजना गर्ने भएको छ। कार्यक्रममा सहभागी हुन इच्छुकहरूलाई आयोजकले समयमै गुगल फर्म मार्फत दर्ता गर्न आग्रह गरेको छ। यो सेमिनार आउँदो शनिबार 27 जुन 2026 दिउँसो 3-6 बजेसम्म 23 एडवर्ड स्ट्रिट रेजर्वर भिक्टोरिया 3073 सञ्चालन हुनेछ। कार्यक्रमको उद्देश्य नयाँ आगन्तुक नेपालीहरूलाई अस्ट्रेलियामा बसोबास, रोजगारी, शिक्षा, समुदायसँगको सम्बन्ध तथा दैनिक जीवनसँग सम्बन्धित उपयोगी जानकारी प्रदान गर्नु रहेको छ। न्याबद्वारा आयोजित यस कार्यक्रमलाई नेपालीज नेबरहुड कम्युनिटीले सह आयोजना गरेको छ भने मेलबर्न चौतारी मिडिया पार्टनरको रूपमा रहेको छ। साथै अस्ट्रेलियन नेपाली कम्युनिटी सेन्टर एएनएमसी, एनआरएनए भिक्टोरिया लगायतका संस्थाहरू सामुदायिक साझेदारका रूपमा रहेका छन्। आयोजकहरूले सीमित स्थान भएकोले कार्यक्रममा सहभागी हुन चाहने सम्पूर्ण नयाँ आगन्तुक नेपाली विद्यार्थी तथा परिवारजनलाई गुगल फर्म मार्फत दर्ता गरी आफ्नो सहभागिता सुनिश्चित गर्न अनुरोध गरेको छ। यो कार्यक्रम अस्ट्रेलियामा नयाँ जीवन सुरु गरिरहेका नेपालीहरूका लागि अनुभव, जानकारी र नेटवर्क निर्माण गर्ने महत्वपूर्ण अवसर हुने विश्वास गरिएको छ। गैर आवासीय नेपाली संघ नन रेसिडेन्ट नेपाली एसोसिएसनले एनआरएन नागरिकताको वर्तमान अवस्था र त्यससँग सम्बन्धित पछिल्ला कानूनी तथा प्रशासनिक विषयहरूबारे जानकारी दिने उद्देश्यले विशेष प्रत्यक्ष प्रसारण कार्यक्रम आयोजना गर्ने भएको छ। कार्यक्रम 28 जुन 2026 आइतबार साँझ 5 बजे नेपाल समय एनआरएनएको आधिकारिक फेसबुक पेज मार्फत प्रत्यक्ष प्रसारण अर्थात् फेसबुक लाइभ गरिनेछ। कार्यक्रममा एनआरएन नागरिकताको कार्यान्वयन, हालको अवस्था, प्राप्त अधिकार तथा प्रक्रिया सम्बन्धी जानकारी प्रदान गरिनुका साथै सहभागीहरूको जिज्ञासाको समेत सम्बोधन गरिने अपेक्षा गरिएको छ। विश्वभर रहेका गैर आवासीय नेपाली तथा एनआरएन नागरिकताप्रति चासो राख्ने सबै नेपालीलाई कार्यक्रममा सहभागी भई प्रत्यक्ष जानकारी लिन एनआरएनएले अनुरोध गरेको छ। कार्यक्रम एनआरएनएको आधिकारिक फेसबुक पेज मार्फत प्रत्यक्ष प्रसारण गरिनेछ। एक पटकको नेपाली सधैँको नेपाली। श्रोतावृन्द, हामीले मेलबर्न चौतारीमा भर्खर आयोजित तथा मेलबर्न तथा भिक्टोरियामा आयोजना हुन गइरहेका विभिन्न कार्यक्रमहरू बारे यहाँहरूलाई जानकारी दिँदै आएका छौँ। अबको जानकारी मेलबर्न स्थित नेपाली समुदायमा नेपाली हिज्जे प्रतियोगिता हुँदै भन्ने बारेमा रहेको छ। मेलबर्न स्थित नेपाली समुदायमा नेपाली भाषा संरक्षण र प्रवर्धन गर्ने उद्देश्य सहित हाम्रो कम्युनिटीले दोस्रो अन्तर्विद्यालय नेपाली हिज्जे प्रतियोगिता 2026 आयोजना गर्ने भएको छ। प्रतियोगितामा विभिन्न नेपाली विद्यालयहरूबीच नेपाली शब्द, हिज्जे तथा भाषिक ज्ञानमा आधारित मैत्रीपूर्ण प्रतिस्पर्धा हुनेछ। आयोजकका अनुसार प्रतियोगिताले विद्यार्थीहरूमा नेपाली भाषाप्रति रुचि बढाउनका साथै भाषिक क्षमता, आत्मविश्वास र प्रस्तुतिकरण कौशल विकास गर्न महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ। नेपाली भाषा र संस्कृतिको संरक्षणमा नयाँ पुस्तालाई जोड्ने उद्देश्यले कार्यक्रम सञ्चालन गर्न लागि हो। प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुने विद्यालयलाई क्रमशः $1,000, $750 र $500 नगद पुरस्कार प्रदान गरिनेछ। प्रतियोगिता 4 जुलाई 2026 आयोजना हुनेछ। कार्यक्रम ब्यान्करी कम्युनिटी सेन्टर 17 ब्यान्करी एभेन्यू हिल साइड भिक्टोरिया 3073 बिहान 9 बजेदेखि साँझ 5 बजेसम्म सञ्चालन हुनेछ। प्रवेश शुल्क $50 राखिएको छ। आयोजकले नेपाली हिज्जे प्रतियोगितामा सहभागी हुन इच्छुक सम्पूर्ण विद्यार्थी, अभिभावक तथा विद्यालयहरूलाई समयमै दर्ता गरी सहभागिता सुनिश्चित गर्न अनुरोध गरेको छ। नेपाली भाषाको ज्ञान र प्रतिभा प्रदर्शन गर्ने, रमाइलो तथा प्रतिस्पर्धात्मक वातावरणमा सिक्ने र आत्मविश्वास अभिवृद्धि गर्ने यो अवसरको लाभ लिन सबैलाई आग्रह गरिएको छ। नेपाली भाषा हाम्रो पहिचान र हाम्रो गौरव भएकोले यस कार्यक्रमले समुदायका बालबालिकामा मातृभाषाप्रतिको अपनत्व बढाउने विश्वास आयोजकहरूको रहेको छ। फेरि पनि मेलबर्न चौतारीमा अर्को सूचनाको पालो भएको छ। भिक्टोरियामा बसोबास गर्ने नेपाली समुदायको साझा तथा छाता संस्था नेप्लिज एसोसिएसन अफ भिक्टोरियाले आर्थिक वर्ष 2026 2028 लागि आफ्नो सदस्यता अभियान खुला गरेको छ। न्याबले आगामी जुन 30, 2026 नयाँ सदस्यता लिन तथा सदस्यता नवीकरण गर्न सम्पूर्ण नेपाली समुदायलाई आग्रह गरेको छ। सन् 1997 स्थापना भएको न्याब भिक्टोरियामा रहेका नेपाली मूलका व्यक्तिहरूको हित प्रवर्धन गर्ने, नेपाली भाषा, संस्कृति, परम्परा तथा सामुदायिक एकतालाई सुदृढ बनाउने उद्देश्यले सञ्चालन हुँदै आएको अग्रणी संस्था हो। न्याबले वर्षभरि विभिन्न सांस्कृतिक, शैक्षिक, सामाजिक, खेलकुद, महिला सशक्तिकरण, युवा विकास, बाल चौतारी तथा समुदाय सचेतनाका कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ। न्याबले हाल 2 प्रकारका सदस्यता उपलब्ध गराएको छ। आजीवन सदस्य अर्थात् लाइफ मेम्बरसिप शुल्क $105 एक पटक मात्र, साधारण सदस्य जेनरल मेम्बरसिप शुल्क $15 2 वर्षका लागि। सदस्य बनेपछि न्याबको वार्षिक साधारण सभा अर्थात् एजिएममा सहभागिता, मतदान अधिकार, नेतृत्व चयन प्रक्रियामा संलग्नता, विभिन्न कार्यक्रमहरूमा विशेष अवसर तथा नेपाली समुदायको साझा आवाजलाई बलियो बनाउन योगदान गर्ने अवसर प्राप्त हुने संस्थाले जनाएको छ। न्यापका अनुसार सदस्यता अभियान संस्थालाई अझ प्रतिनिधिमूलक, उत्तरदायी र समुदायमुखी बनाउन महत्वपूर्ण माध्यम हो। संस्थाले विशेष गरी भिक्टोरियामा बसोबास गर्ने नेपाली मूलका सबै व्यक्तिहरूलाई सदस्यता लिएर संस्थासँग आबद्ध हुन अनुरोध गरेको छ। सदस्यता लिन वा नवीकरण गर्न इच्छुक व्यक्तिहरूले न्यापको आधिकारिक सदस्यता पोर्टल मार्फत अनलाइन आवेदन दिन सक्नुहुनेछ। member.nav.org.au मा गएर यहाँहरूले थप जानकारी प्राप्त गर्न सक्नुहुनेछ। न्याबले समय सीमा समाप्त हुनु अघि सदस्यता लिई नेपाली समुदायको साझा यात्रामा सहभागी हुन सम्पूर्ण समुदायलाई हार्दिक अनुरोध गरेको छ। श्रोतावृन्द, अहिले हामी मेलबर्न र भिक्टोरियामा बस्ने नेपाली समुदायका लागि विशेष महत्व राख्ने पर्व तिजबारे कुरा गर्दैछौँ। भिक्टोरिया स्थित नेपाली समुदायको सबैभन्दा ठुलो सांस्कृतिक पर्वहरू मध्ये एक हरितालिका तिजलाई यस वर्ष पनि भव्य रूपमा मनाउने लक्ष्य सहित नेप्लिज एसोसिएसन अफ भिक्टोरिया न्याब र नन रेसिडेन्ट नेपाली एसोसिएसन अस्ट्रेलिया एनआरएनए अस्ट्रेलियाले संयुक्त रूपमा न्याब एनआरएनए तिज सेलिब्रेसन 2026 आयोजना गर्ने भएका छन्। कार्यक्रम आगामी 30 अगस्त 2026 आइतबार मेलबर्नमा आयोजना गरिनेछ। नेपाली कला, संस्कृति, परम्परा तथा सामुदायिक एकतालाई प्रवर्धन गर्ने उद्देश्यका साथ आयोजना गर्न लागिएको यस विशेष कार्यक्रममा मेलबर्न तथा भिक्टोरिया भरिका नेपाली समुदायको उल्लेखनीय सहभागिता रहने अपेक्षा गरिएको छ। यस वर्षको तीज उत्सवको विशेष आकर्षणको रूपमा नेपालका चर्चित लोक तथा दोहोरी गायक खुमन अधिकारी र लोकप्रिय गायिका मन्जु पौडेलको साङ्गीतिक प्रस्तुति रहनेछ। उहाँहरूको उपस्थितिले कार्यक्रमलाई अझ आकर्षक र मनोरञ्जन पूर्ण बनाउने विश्वास आयोजकहरूले व्यक्त गरेका छन्। कार्यक्रमको समन्वय न्याप तर्फबाट वुमेन भाइस प्रेसिडेन्ट जेनिसा गौतम तथा एनआरएनए अस्ट्रेलिया नारी निकुञ्ज तर्फबाट बिना अधिकारीले गरिरहनु भएको छ। दुवै संस्था बीचको सहकार्यमा आयोजना हुन लागेको यस कार्यक्रमले नेपाली महिलाहरूको नेतृत्व, सहभागिता तथा सामुदायिक एकतालाई थप सशक्त बनाउने अपेक्षा गरिएको छ। तीज नेपाली महिलाहरूको महान सांस्कृतिक तथा धार्मिक पर्वका रूपमा परिचित भए पनि पछिल्ला वर्षहरूमा यो सम्पूर्ण नेपाली समुदायलाई एकै स्थानमा जोड्ने सामाजिक तथा सांस्कृतिक उत्सवको रूपमा विकसित हुँदै गएको छ। मेलबर्नमा आयोजना हुने यस वर्षको कार्यक्रममा पारम्परिक तीज गीत, सांस्कृतिक प्रस्तुति, नृत्य, मनोरञ्जनात्मक कार्यक्रम, सामुदायिक भेटघाट तथा नेपाली खानाका परिकारहरू मुख्य आकर्षण रहनेछन्। न्याब र एनआरएनए अस्ट्रेलियाले संयुक्त रूपमा आयोजना गर्ने यस कार्यक्रमले नेपाली समुदाय बीच आपसी सद्भाव, सहकार्य तथा सांस्कृतिक पहिचानलाई थप मजबुत बनाउने विश्वास लिएको छ। विशेष गरी नयाँ पुस्तालाई नेपाली भाषा, संस्कृति र परम्परासँग जोड्ने महत्वपूर्ण अवसरका रूपमा पनि यस कार्यक्रमलाई हेरिएको छ। कार्यक्रमको विस्तृत समय, स्थान, टिकट तथा अन्य व्यवस्था सम्बन्धी जानकारी क्रमशः सार्वजनिक गर्दै जाने आयोजकहरूले जनाएका छन्। मेलबर्न र भिक्टोरिया स्थित सम्पूर्ण नेपाली समुदायलाई परिवारसहित सहभागी भई तीज पर्वलाई उल्लासपूर्ण र स्मरणीय बनाउन आयोजकहरूले हार्दिक आग्रह गरेका छन्। न्यापका वार्षिक प्रमुख कार्यक्रमहरूमध्ये तीज उत्सव पनि एक महत्वपूर्ण कार्यक्रमका रूपमा स्थापित हुँदै आएको छ। हरेक वर्ष हजारौं नेपालीहरूको उत्साहपूर्ण सहभागितामा सम्पन्न हुँदै आएको यो तीज समारोहले भिक्टोरियामा नेपाली समुदायको एकता, सांस्कृतिक गौरव तथा सामुदायिक सक्रियताको उत्कृष्ट उदाहरण प्रस्तुत गर्दै आएको छ।
0: तपाईँहरू अहिले नेपाली भाषाको रेडियो कार्यक्रम मेलबर्न चौतारीलाई सुनिरहनु भएको छ। हाम्रो यो कार्यक्रम हरेक हप्ता बिहिबार मेलबर्न समयअनुसार बेलुकी 8 बजेदेखि 9 बजेसम्म 3CR कम्युनिटी रेडियोको 855 AM 3CR डिजिटल प्रसारण र www.3cr.org.au प्रत्यक्ष प्रसारणलाई सुन्न सक्नुहुनेछ। साथै हाम्रो प्रसारण भइसकेको कार्यक्रमलाई www.3cr.org.au/चौतारीमा लगइन गरेर कुनै पनि समय जहाँ कहीँबाट सुन्न सक्नुहुनेछ। मेलबर्न चौतारी वर्षौंदेखि तपाईँहरूको सेवामा प्रसारण हुँदै आइरहेको छ। यिनै प्रस्तुतिहरूका साथै आजलाई श्रोताहरू समक्ष विदा माग्ने बेला भएको छ। कार्यक्रम सुनेर साथ दिनुभयो आभार व्यक्त गर्दछौ। हाम्रो यो प्रसारित कार्यक्रमलाई यहाँहरूले www.3sia.org.au/chautarima गएर कुनै पनि समय जहाँ कहीँबाट सुन्न पनि सक्नुहुनेछ। साथै हाम्रो कार्यक्रम सम्बन्धमा तपाईँहरूको सुझाव सल्लाह कृपया हामीलाई पठाउनुहुन आग्रह गर्दछौ। त्यसका लागि हाम्रो इमेल ठेगाना हो melbournechautari@gmail.com। आजको कार्यक्रमको अन्तमा असार महिनाभित्रकै एक गीत सागर आले र एलिना गुरुङको स्वरमा शङ्कर गुरुङको गीत रचना र राजु लामाको संकलनलाई छाडेर सहकर्मी कृतिका पौडेल र सुदीप श्रेष्ठका साथै मल्लो आजलाई बिदा माग्दछु। हाम्रो भेट आउँदा कार्यक्रमहरूमा हुने नै छ। मेलबर्न चौतारी सुन्दै रहनुहोला। नमस्कार, शुभरात्री। यहाँहरूको साता शुभ बितोस्। स्वस्थ रहनुहोस्, सुरक्षित रहनुहोस्।